0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली भोइस अफ क्यानबेरा। क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा। हामीले भर्खर सुन्यौं दिनेश ढकालको कालो केसमा रेलीमाए। गुल्मीबाट आएका दिनेश ढकाल उदयमान फोक पप गायक र गीतकार हुन्, जसले आफ्नो आत्मीय स्वर र सरल ग्रामीण जीवनका कथाहरू समेटिएका संगीतका कारण देशभरि लोकप्रियता कमाए। कालो केसमा रेलीमाए मार्फत राष्ट्रिय पहिचानमा उनी आए र अत्यन्त नै भाइरल भयो उनको यो गीत। दिनेश ढकालले गीत संगीत र स्वर तिनै काम आफैले गरेका थिए यो गीतमा। अब लागौ व्हाट्स अन क्यानबेरा सेगमेन्ट तर्फ। म प्रतिष्ठा आज लिएर आएकी छु। क्यानबेरामा 26 जुनदेखि 2 जुलाईसम्म के रमाइला कार्यक्रमहरू हुँदैछन् भन्ने अपडेट सँग। सबैभन्दा पहिले यो हप्ता क्यानबेरामा चिसो मौसम सँगै सुरु हुँदैछ विन्टर इन द वुड्स। 27 जुनदेखि खुल्ने यो कार्यक्रम परिवारका लागि निकै रमाइलो हुनेछ। बाल बालिकाहरूको लागि खेल, प्रकृति थिम, गतिविधि र स्कुल छुट्टीको मजा लिन सकिने धेरै अवसरहरू छन्। साथै अब कला प्रेमीहरूका लागि क्यानबेराका ग्यालरीहरू अहिले निकै सक्रिय छन्। फिसविकको ग्रेङ्गोर ग्यालरीमा रेलिक्स एन्ड रियुन्स प्रदर्शनी 5 जुलाईसम्म चल्दैछ। वाटसन आर्ट सेन्टरमा अनकमन ग्राउन्ड र क्राफ्टलेस डिजाइन क्यानबेरामा विन्स अफ एयर तथा एज अफ प्रेजेन्स जस्ता उत्कृष्ट प्रदर्शनीहरू हेर्न सकिन्छ। एएनयू स्कुल अफ आर्ट्स एन्ड डिजाइनमा पनि पेन्टिङ इटसेल्फ भनेर 27 जुनसम्म खुल्ला छ। त्यसैले हेर्न चाहनुहुन्छ भने यो अन्तिम मौका हुन सक्छ। त्यसै गरी बेल्कोनेन आर्ट सेन्टरमा डियर अर्थ प्रदर्शनी 5 जुलाईसम्म चल्नेछ। अब खानपिन मन पराउनेहरूका लागि पनि विशेष अनुभव छ। वाटर्स एज क्यानबेरामा ट्रफल एक्सपिरियन्स चलिरहेको छ, जुन 20 जुलाईसम्म उपलब्ध हुनेछ। ट्रफल थिम मेन्यु, सिजनल स्वाद र फाइन डाइनिङको मजा लिन चाहनेहरूको लागि यो एकदमै आकर्षक विकल्प हो। अब फिल्म मन पराउनुहुन्छ यदि भने नेसनल फिल्म एन्ड साउन्ड आर्काइभले विन्टर फिल्म सिरिज ल्याएको छ, जुन 31 अगस्तसम्म चल्नेछ। क्लासिक फिल्महरू विशेष स्क्रिनिङ र चिसो मौसममा हल्का मनोरञ्जन खोज्नेहरूको लागि उपयुक्त छ। त्यसै गरी नेसनल पोर्ट्रेट ग्यालरीमा जोन ब्यारेक एन्ड नियल मेकेना अ फेस इन द मिरर प्रदर्शनी 19 जुलाईसम्म खुला छ र नेसनल ग्यालरी अफ अस्ट्रेलियामा आर्थर बोय ट्यापेस्ट्रिज प्रदर्शनी अक्टोबरसम्म चल्नेछ। 1 जुलाईदेखि सुरु हुँदैछ क्रिसमस इन जुलाई क्यानबेरामा। क्रिसमसको रमाइलो खानपान, सङ्गीत, सजावट र परिवार मैत्री गतिविधिहरूले सहरलाई फेरि उत्सवमय बनाउनेछ। त्यसो भए तपाईँको रुचि कला, खाना, परिवारसँग बिताउने समय वा हल्का मनोरञ्जन जे भए पनि क्यानबेरामा यो हप्ता धेरै विकल्पहरू छन्। तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, न्यानो बस्नुहोस् र क्यानबेराको चिसो मौसमलाई रमाइलो बनाउनुहोस्। यी थिए व्हाट्स अन क्यानबेरा। म प्रतिष्ठा, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली भोइस अफ क्यानबेरा 2XXFM पिपल पावर्ड रेडियोमा। अब पालो भएको छ इन स्टुडियो इन्टरभ्यूको। यो सेगमेन्टको मुख्य उद्देश्य क्यानबेरामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरिरहनु भएका नेपालीहरूको कथा, अनुभव र प्रेरणालाई उजागर गर्नु हो। क्यानबेरामा नेपाली भाषीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ र नेपाली भाषा हाम्रो समुदायको पहिचान, सम्बन्ध र आत्मीयताको आधार बनेको छ। त्यसैले नेपाली भोइस अफ क्यानबेराले नेपाली भाषालाई जोगाउने, बोल्ने र गर्वको साथ प्रस्तुत गर्ने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको छ। आज हामीसँग हुनुहुन्छ आँखा स्वास्थ्य अनुसन्धान र शिक्षाको क्षेत्रमा सक्रिय व्यक्तित्व दिनेश काफ्ले। उहाँसँगको कुराकानीको आधा भाग हामीले गत हप्ताको कार्यक्रममा सुन्यौं। उहाँ नेपालदेखि दक्षिण अफ्रिका, मलावी हुँदै अस्ट्रेलियासम्मको यात्रा, आँखाको स्वास्थ्य सम्बन्धी अनुसन्धान र समुदायको लागि उपयोगी जानकारी बारे कुराकानी गरेका थियौं। आज बा कुराकानी सुन्नेछौ। कार्यक्रममा पुनः स्वागत छ दिनेशजी। यो हप्ता अलिकति गत हप्तासँगै जोडेर कुराकानीहरू अघि बढाऊ है त।
1: धन्यवाद त्रिष्टाजी बोलाउनु भएकोमा।
0: अनि अब अलिकति तपाईँको रिसर्चमै कुरा गर्दा होइन, तपाईँले गर्नु पिएचडी चाहिँ मायोपियासँग सम्बन्धित थियो भनेर भन्नुभएको थियो। सो अब सामान्य श्रोताको लागि सरल भाषामा भन्नुपर्दा मायोपिया भनेको के हो र किन विश्वभर बढ्दो स्वास्थ्य चिन्ताको विषय बन्दै गएको छ?
1: हजुर, यो मायोपिया यसको धेरै नाम छ। हामी नियर साइटनेस, सर्ट साइटनेस भन्छौँ इङ्ग्लिसमा, नेपालीमा अदूर दृष्टि जुन चाहिँ तपाईँको अब सिम्पल भाषामा भन्दाखेरि हामीलाई चाहिँ समस्या भयो भने ठाडाको चाहिँ सफा देख्न गाह्रो, नजिकको चाहिँ त्यति धेरै प्रब्लम नहुने, ठाडाको चाहिँ हेर्न गाह्रो हुने। अब टेक्निकली भन्दाखेरि चाहिँ आँखाको स्ट्रक्चरमा अलिकति चेन्जेस हुन्छ। दुईवटा कारण हुन्छ मेनली, आँखाको पावर चाहिँ ठुलो हुन्छ चाहियो भन्दा, नर्मल भन्दा। त्यो पनि दुईवटा कारणले, कि त अब तपाईँको यो आँखाको हाम्रो फ्रन्ट सर्फेस भन्छौँ, त्यो कोर्निया अगाडिको भाग अलिक बढी खप भन्छौँ, अलि चाहिँ त्यसको चाहिँ सर्फेस चाहिँ अलिकति धेरै चाहिँ बाङ्गिएको हुनाले अनि पावर बढी भएर चाहिँ अनि हामीले देखेको इमेजहरू चाहिँ रेटिना भन्छौँ हामी जुन स्क्रिन, त्योभन्दा अगाडि बढ्न आउँछ। त्यसको लागि हामीले माइनस चस्माहरू धेरैलाई चाहिँ पछाडि पुस गर्छौँ र मान्छेले चाहिँ सफा देख्छ। अब त्यो चाहिँ अहिले तपाईँले भन्नु अन्य भनेको भन्नुभयो बढिरहेको छ. अब अहिले चाहिँ वर्ल्ड पपुलेसन हेर्ने हो भने तपाईँको 1/3 छ, अस्ट्रेलियामा पनि त्यस्तै छ, लगभग 1/3 पपुलेसनलाई चाहिँ मायोपिया छ. अनि यो अहिलेको रिसेन्ट सर्वेहरूले चाहिँ के देखाएको छ भने बाई 2050 जुन चाहिँ तपाईँको अब 25 वर्ष भनौँ न 25-24 वर्षको अन्तरालमा यो चाहिँ बढेर चाहिँ 50% पपुलेसनलाई पुग्छ भनेर चाहिँ प्रेडिक्सन छ. अब एक्ज्याक्टली थाहा छैन तर धेरै कुराहरू चाहिँ योसँग रिलेटेड छ भनौँ न, सम्बन्धित छ. जस्तै अब हाम्रो लाइफस्टाइलहरू अनि हाम्रो अहिलेको अब यो डिजिटलाइजेसन अब स्क्रिन टाइमहरू अब टेलिभिजन आइप्याड्स अल दोज थिङ्सहरू चाहिँ पनि एसोसिएटेड छ. त्योसँगै चाहिँ अब हाम्रो लाइफस्टाइलहरू चेन्ज भएर आउटडोरबाट इन्डोर बढी इन्डोर प्लेहरू आउटडोर एक्सपोजर कम भएको हुनाले त्यो पनि चाहिँ एसोसिएटेड देखिन्छ. तर अब तपाईँ भन्नु होला चस्मा लगाए त के समस्या भयो भन्ने पनि कुरा हुन्छ. तर त्यसमा के हुन्छ भने तपाईँको अब चस्मा लाउनेहरू मध्ये लगभग 10%लाई चाहिँ तपाईँको हाई पावर हुन्छ, विच इज 5 डायोप्टर्स, 5 or बढी हुन्छ. अनि त्यो पर्टिकुलर पपुलेसनलाई चाहिँ तपाईँको चाहिँ भित्रपट्टि चाहिँ कम्प्लिकेसन हुने सम्भावना हुन्छ. त्यो हिसाबले चाहिँ हामी चाहिँ अब मायोपिया अब मेरो पिएचडी पनि त्यसैमा थियो. धेरै जसो रिसर्चहरू चाहिँ केमा रिलेटेड छ भने हामी कसरी चाहिँ मायोपिया सुरुमा चाहिँ अदूरदृष्टि चाहिँ बच्चामा हुन नदिने एउटा, अर्को चाहिँ भइहाल्यो भने चाहिँ कसरी चाहिँ त्यसको पावर चाहिँ बढ्न कम गराउने, त्यो दुइटा गर्न सक्यो भने चाहिँ हामीले चाहिँ त्यो कम्प्लिकेसनहरू चाहिँ अटोमेटिकली रिड्युस गर्छौँ.
0: त्यो एकदम गम्भीर कुरा रहेछ होइन. अब यति यस्तो होला भनेर सोचिँदैन नि. जस्तो चस्मा लायो ठिकै छ, अब मैले चस्मा पाएछु देख्न सक्छु भन्ने एउटा जेनरल भनौँ न हाम्रो बुझाइ हुन्छ नि त, सामान्य बुझाइमा. अब अहिले कुरा गर्दै जाँदाखेरि अब बालबालिकाहरूको अहिले त स्क्रिन टाइम एकदमै बढेको छ नि त सानै उमेरदेखि होइन, अनि धेरैले चस्मा लाउनु पर्ने पनि देखिन्छ. अब यो बढ्दो स्क्रिनको प्रयोग अनि तपाईँले भनिहाल्नुभयो घट्दो बाहिरी एक्टिभिटिज होइन आउटडोरले चाहिँ यसलाई प्रभाव पारेको छ. अब हामीले के गर्न सकिन्छ त केटाकेटीलाई हुन्छ नि अलिकति प्रिभेन्सनको पार्टमा कुरा गर्दा, किनभने आई थिङ्क यो सुन्ने आज प्रोग्राम सुन्ने धेरैले पनि त्यो एउटा चासोको विषय बन्न सक्छ होला.
1: सही प्रश्न उठाउनु भयो. अब हामी के गर्न सक्छौँ त अब होइन, यो अब प्रिभालेन्स छ भनेको अब धेरैलाई भएको छ र रिस्क पनि छ. यसलाई अब प्रिभेन्सन गर्ने स्ट्राटेजीमा चाहिँ जेनरली हामी दुई तरिकाले हेर्छौँ. एउटा चाहिँ कसरी चाहिँ मायोपिया अदूरदृष्टि बच्चालाई नहोस् भन्ने हिसाबले हाम्रो अब जेनरल रिकमेन्डेसनहरू छ. जस्तै अब कम्तीमा दिनमा 2 घन्टा चाहिँ बाहिर खेलाउने भन्ने एउटा प्रोटोकल छ, त्यसले चाहिँ बच्चालाई चाहिँ अदूरदृष्टि हुन चाहिँ कम गराउँछ भन्ने. अर्को चाहिँ तपाईँको अब स्क्रिन टाइमहरू सकेसम्म मिनिमम गर्ने, एटलिस्ट 30 मिनट्स अर लेस. अनि त्यो पनि तपाईँको स्क्रिन टाइममा पनि जुन चाहिँ स्क्रिन टाइमहरू नजिकबाट हेर्ने गरिन्छ, जेनरली कट अफ चाहिँ 30 सेन्टिमिटर भन्छौँ हामी. त्यो 30-30 भनेको चाहिँ जस्तै अब फोनहरू आइप्याडहरू जेनरली हामी नजिक पारेर गर्ने गर्छौँ, कम्तीमा आर्म्सको लेन्थमा चाहिँ राख्ने भन्छ क्या, हातले टाढा राख्ने. यदि तपाईँको चोइस छ भने चाहिँ अब भनौँ न एक्जामको लागि फोन र टिभीको चोइस छ भने टिभी हेर्न दिनुहोस् बरु, किनभने टिभी हामी जेनरली पछाडि टाढाबाट हेर्ने गर्छौँ, फोन चाहिँ नजिक हेर्ने भएको हुनाले जति नजिक राख्नुहुन्छ जति लामो समय बच्चाले प्रयोग गर्छ त्यसले चाहिँ चान्सेस चाहिँ बढाउँछ. भनेको छोटो समय प्रयोग गर्न दिनुहोस् र ठाडा राख्नुहोस् भन्ने चाहिँ एउटा जेनरल रिकमेन्डेसन छ. त्यो चाहिँ अब बच्चालाई मायोपिया हुनु अगाडि भयो. पछाडि चाहिँ अब अहिले चाहिँ धेरै ट्रिटमेन्टहरू आएको छ. अब जेनरल ग्लासेसहरूले चाहिँ त्यो मायोपिया चाहिँ बढ्नलाई खासै रोल छैन. स्पेसल ग्लासेसहरू आएको छ आजभोलि, धेरै छ, अब कम्पनीको नाम त नलिउँ, तिनीहरू हाइली इफेक्टिभ छ. 60-70% चाहिँ उनीहरूले चाहिँ इफेक्टिभ छ भनेको चाहिँ रोक्नलाई चाहिँ कम गर्ने. त्यस्तै अरू अरू पनि छ, जस्तै अब कन्ट्याक्ट लेन्सेसहरू पनि स्पेसल छ, जुन चाहिँ तपाईँको आँखामा राख्ने सानो लेन्सहरू हुन्छ. अर्को अब रातिमा लाउने कन्ट्याक्ट लेन्सहरू पनि छ, जस्तै अर्थोकेराटोलोजी भन्छौँ हामी. त्यसपछि ड्रप्सहरू पनि छ, ड्रप्सहरू पनि राति सुत्ने बेलामा लाउने अनि चाहिँ बेलुका दिउँसो चाहिँ बच्चाले लगाउनु नपर्ने, त्यस्तो खालको विभिन्न ट्रिटमेन्टहरू छ.
0: ट्रिटमेन्ट चाहिँ कुन लेभलमा पुगिसक्यो है, डिफ्रेन्ट लेभलमा हामी, म चाहिँ चस्मामै अडिरहेको छु, चस्मा लेन्स होइन.
1: हजुर, अहिले फेरि नयाँ ट्रिटमेन्ट आएको छ, अहिले अलिकति एक्साइटिङ पनि छ. मैले त्यसमा काम गर्दैछु पनि छु, अहिले एउटा इन्डस्ट्री ग्रान्ट पाएको छु रिसेन्टली. अहिले हामी चाहिँ रेड लाइट थेरापी भन्छौँ, जुन चाहिँ तपाईँको डिभाइस हुन्छ, त्यो डिभाइसमा चाहिँ त्यसले चाहिँ रातो कलरको लाइट प्रोजेक्ट गर्छ अनि बच्चाले चाहिँ हप्तामा 5 चोटि दिनमा 2 पटक त्यो लाइट थेरापीमा हेर्ने र त्यसले चाहिँ बच्चाको पावर बढ्नलाई चाहिँ कम गराउने. त्यो नयाँ थेरापी पनि आएको छ अहिले रिसेन्टली, 3-4 वर्ष जस्तो भयो, अस्ट्रेलियामा पनि अभाइलेबल छ 2023
0: हजुर
1: राम्रो क्वेसन पिक गर्नुभयो. त्यो चाहिँ मेरो पिएचडीको टपिक थियो. सो पहिला भनेअनुसार मैले अब कसरी मायोपिया हामीले प्रिभेन्सन गर्न सक्छौँ अथवा त्यसबाट हुने कम्प्लिकेसन कम गर्न सक्छौँ भन्दाखेरि एउटा उपाय चाहिँ स्पेसल टाइपको ग्लासेसहरू हो. अनि हामी चाहिँ अब त्यो ग्लासेस बनाउन चाहन्छौँ, तर पहिला चाहिँ बनाउनु अगाडि चाहिँ हामी त्यसले कसरी काम गर्छ मेकानिजम भनौँ न, अब के गर्यो भने चाहिँ कम हुन्छ भन्ने हिसाबले चाहिँ त्यो ग्लासेस पर्टिकुलर टाइपको चाहिँ कस्तो हुन्छ भने तपाईँको अब यो मैले लगाएको ग्लास अथवा रेगुलर ग्लासेसहरू चाहिँ एउटा मात्रै पावर हुन्छ, जहाँ हेर्दा पनि तपाईँको एउटै पावर हुन्छ. त्यो मल्टिफोकल भनेको चाहिँ त्यसमा चाहिँ धेरै पावर हुन्छ. तपाईँको जस्तै अब टाढा हेर्ने बेलामा तपाईँलाई सानो पावर भयो भने नजिक हेर्दाखेरि बडी प्लस पावरहरू दिने, किनभने नजिक हेर्दाखेरि त हाम्रो डिस्टेन्स कम हुन्छ हेर्ने, त्यही भएर हामीलाई कम पावर भइपुग्छ. टाढा हेर्दाखेरि चाहिँ बडी पावर चाहिन्छ माइनसको. अनि त्यो पावरहरू दियो भने चाहिँ हामीले के पायौँ भने चाहिँ आँखामा जुन चाहिँ इमेज बन्छ त्यो चाहिँ तपाईँको नजिकमा यदि हामीले बडी पावर दियो अथवा मोर प्लस दियो माइनस चाहिँ कम गरिदियो भने चाहिँ के हुँदो रहेछ भने त्यो पर्दामा बन्ने जुन जुन चाहिँ हामी इमेज भन्छौँ त्यो चाहिँ पर्दाभन्दा अगाडि आउँदो रहेछ. अनि पर्दाभन्दा अगाडि हामीले लामो समयसम्म पारिदिइराख्यौँ भने चाहिँ हाम्रो चाहिँ पर्दा चाहिँ त्यो हुन्छ नि एक्सपान्सन हुने त्यो चाहिँ कम हुँदो रहेछ. त्यो टाइपको ग्लासेसहरू अहिले जुन स्पेसल ग्लासेसहरू भने त्यही सिमिलर प्रिन्सिपलमा युज भएको छ. तिनीहरूले चाहिँ के गर्छन् भने तपाईँको टाढाको र नजिकको पावरहरू फरक हुन्छ. नजिकमा हेर्दाखेरि अलिकति बडी प्लस पावरहरू दिएर जुन चाहिँ पर्दाभन्दा अगाडि इमेज पारिदिने र चाहिँ हाम्रो त्यो पर्दालाई चाहिँ जुन चाहिँ हुन्छ नि त्यसले चाहिँ स्टिमुलेसन चाहिँ कम दिएको हुनाले चाहिँ पर्दा चाहिँ बढ्न चाहिँ कम हुँदो रहेछ. त्यो नजिक हेर्दाखेरि चाहिँ अरू के स्ट्रक्चरहरू चेन्ज हुन्छ भनेर चाहिँ हेरेको थिएँ मैले. अब जस्तै त्यसमा चाहिँ तपाईँको पर्दाको पछाडि अर्को एउटा रगतको जस्तो भास्कुलर लेयर भन्छौँ हामीले त्यो ब्लड भेसल्सहरू कोरोइड भन्छौँ त्यसको चाहिँ स्ट्रक्चर गरेको थिएँ. अर्को चाहिँ तपाईँको जुन हाम्रो आँखाको पावर कन्ट्रोल गर्ने मसल हुन्छ त्यो मसल चाहिँ कसरी चेन्ज हुन्छ त्यो बेलामा सिलेरी मसल्स भन्छौँ हामी त्यसको चाहिँ अब मेरो अनुसन्धानमा चाहिँ तपाईँको चस्मा लाउने र नलाउनेमा चाहिँ ठुलो फरक देखिएको थियो भने चाहिँ त्यो त्यो स्ट्रक्चरहरूले चाहिँ एफेक्ट गर्दो रहेछ भन्ने चाहिँ
0: एक्सटर्नल कुरासँग एडजस्ट गर्नलाई त मान्छेलाई अब त्यो टाइम लाग्छ होला. नयाँ नयाँ रिसर्चले चाहिँ एकदमै इम्प्रुभाइज हुँदै जाँदाखेरि चाहिँ एकदमै खुसी लाग्यो. त्यो अब मायोपिया अघि तपाईँले भनिहाल्नुभयो बच्चाहरूमा पनि बढ्दो छ छ होइन. सो अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आउँदाखेरि श्रोताहरूले होइन एउटै कुरा सम्झिनु, आँखालाई लामो लाइफ दिनको लागि चाहिँ के गर्नुपर्छ?
1: ठुलो क्वेसन मलाई. अब यसलाई चाहिँ एज ग्रुप अनुसार जान्छौँ होला. बच्चाहरूको केसमा मैले भनिहालेँ अघि कसरी प्रिभेन्ट गर्ने, बाहिर बढी खेलाउने, कम्प्युटर आइप्याडहरू कम गराउने, अनि छोटो समय गराउने भयो. अर्को चाहिँ अनि तपाईँको प्रि स्कुल भन्छ हामी, बच्चा स्कुल जानु अगाडि चाहिँ एक्चुली टेस्ट गराउने अनि उनीहरू चाहिँ नजिकै गएर हेर्छन् त टिभीहरू आइप्याडहरू नजिकै राख्छन् भने त्यो पनि आँखा टेस्ट गर्नुपर्छ कि पर्ने एउटा सिग्नल हो. तिनीहरूले सायद उनीहरूलाई पनि चस्मा चाहिएको हुनसक्छ. त्योहरू भयो. अब ठुलो मान्छेहरूलाई चाहिँ अब न्युट्रिसनहरू त भइहाल्यो. अब होइन हेल्दी लाइफ एक्सर्साइजहरू अल दोज थिङ्स त्यसले पनि हेल्प गर्छ. ठुलोहरूमा चाहिँ जेनरली अब टू टु थ्री इयर्समा चाहिँ रेगुलर आई चेकअप गर्ने भन्ने हुन्छ, किनभने कुनै कुनै रोगहरू चाहिँ जस्तै कालो बिन्दु भन्छ नेपालीमा जलबिन्दु जुन चाहिँ साइलेन्ट किलर जस्तो हुन्छ. कुनै कुनैमा चाहिँ अब भित्रपट्टि चाहिँ तपाईँको प्रेसर बिस्तारै बढिरहेको हुन्छ, त्यसले बिस्तारै बढिराखेर त्यसले आँखाको नसाहरूमा असर गरिरहेको हुन्छ. त्यो चाहिँ अब हामीले टेस्ट गरेनौँ भने चाहिँ पत्ता लगाउन गाह्रो हुन्छ, अनि जति बेला पत्ता लाग्छ त्यति बेला चाहिँ ढिलो भइसकेको हुन्छ कि उता लस पनि भइसकेको हुन्छ. अर्को चाहिँ 65 इयर्स प्लसको अब पपुलेसनमा चाहिँ अघि भने जस्तै अरू रोगहरू जलबिन्दु मोतीबिन्दु अनि अरू अरू रोगहरू अब जस्तै अब हाइपरटेन्सन भनौँ न, अब चिनीको रोग छ, ब्लड प्रेसर छ भने त्यसले पनि आँखाको नसाहरूमा पनि असर गर्छ, रगत रक्त नलीहरूमा. त्यस्तो केसहरूमा चाहिँ अझ बढी रेगुलर डक्टरको अनुसार 6 to 12 months अब डिपेन्डिङ अपन द स्टेजेस त्यो चाहिँ गर्दाखेरि चाहिँ राम्रै हुन्छ.
0: धन्यवाद सुझावको लागि. होइन एउटा एक्सपर्टबाटै आएको सुझाव चाहिँ हामीलाई लिन पनि कर लाग्छ क्या. अब यो इन्टरभ्यूलाई ऱ्याप गर्दै गर्दाखेरि एउटा अन्तिम प्रश्न राख्छु. होइन जसले संसारभरि विभिन्न देशमा अध्ययन गर्नुभयो, काम गर्नुभयो होइन, तर आज पनि नेपाल त एकदमै प्यारो लाग्छ होला नेपालको कुन कुन कुरा चाहिँ तपाईलाई सबभन्दा सम्झना आउँछ
1: yeah i miss a lot of things from nepal जस्तै अब मेरो साथीहरु हुन्छ नि साथीहरुको क्लोज सर्कल स्कुलको हाई स्कुलको साथीहरु एन्ड अल्सो द फ्यामिली र रिलेटिभ्सहरुको हाम्रो जुन क्लोज बोन्ड हुन्छ त्यो चाहिँ अलवेज मिसिङ मेरो घर चाहिँ पोखरा यता माछा पुछ्रेहरु सधैँ बिहान उठ्दाखेरि म सधैँ देखिने हिमालहरु अब त्यो लेकको हुन्छ नि लेक साइडको भ्यूहरु त्यो चाहिँ आई स्टिल मिस यू नो अरू त अब फुड हो किनभने हाम्रो नेपालमा भनौँ न पूर्वीय संस्कारहरू धेरै हिसाबले चाहिँ साइन्टिफिक पनि हुँदो रहेछ कि खानाहरूको हुन्छ अब तपाईँको त्यो व्रत बस्नेहरूदेखि लिएर अहिले इन्टरमिडिएट फास्टिङ हुन्छ नि त्यस्तो कुराहरू चाहिँ पहिला चाहिँ अब भन्दाखेरि चाहिँ मैले के कुरा गर्नुहुन्छ कहाँ यस्तो हुन्छ साइन्सले यस्तो हुन्छ भने अहिले भोलि हेऱ्यो भने तपाईँको अब हेल्दी हुन्छ नि थालीहरू जस्तो हुन्छ नि अब यहाँ त अब थाली बनाएर खाना मेहनतै गर्नुपर्छ तर नेपालमा थाली चाहिँ तपाईँको रेगुलर खानामा हुन्छ नि जसको अब न्युट्रिसनल भ्यालुहरू अहिले अब जङ्क फुडहरू यताउता हुन्छ नि फास्ट फुडहरूको बढिरहेको बेलामा आई मिस दोज थिङ्स के
0: होइन आफूलाई जी भए पनि त्यो घरको सबै कुरा मिस नै भइ नै हाल्छ हस् दिनेशजी एकदम खुसी लाग्यो हजुर इन्टरभ्यूमा यहाँ स्टुडियो आइदिनु भयो आफ्नो अमूल्य समय हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद
1: हजुरलाई पनि धेरै धन्यवाद बोलाउनु भयो आई विश ऑल द बेस्ट फर योर प्रोग्राम एज वेल
0: तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा अबको इन्टरभ्यू सेगमेन्ट पछि अब पालो रहेको छ अर्को गीत अबको गीत विपुल छेत्रीको असार एल्बम स्केचेस अफ दार्जिलिङबाट

भारतको कालिम्पोङमा जन्मिएका विपुल छेत्री नेपाली भाषामा गीत गाउने अग्रणी कलाकार हुन्। उनको सङ्गीतमा नेपाली पहाड, बाल्यकालको सम्झना र सरल जीवनको कथाहरू गहिरोसँग झल्किएको हामीले पाउँछौँ। पहिलो गीत वाइल्ड फायर अथवा डरेलो साउन्ड क्लाउडमा 2013 सार्वजनिक भएपछि निकै चर्चित भयो। अब कार्यक्रमलाई अघि बढाउँदै नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरू नेपाल दिस विक सेगमेन्टमा। नेपालमा पछिल्लो हप्ता राजनीतिक गतिविधि निकै तातिएको छ। एमालेका उपाध्यक्ष विष्णु पौडेललाई मनी लन्ड्रिङ आरोपमा पक्राउ गरिएको छ। उनी सुर्खेतमा पार्टी पुनर्गठनको लागि सुझाव संकलन गरिरहेको बेला पक्राउ परेका हुन्। त्यसै गरी राष्ट्रिय स्वतन्त्रता पार्टीको महाधिवेशन तीव्र रूपमा चलिरहेको छ। यी पासपोर्ट खरिदमा 10 अर्बभन्दा बढी अनियमितता भएको आरोपमा 16 विरुद्ध मुद्दा दायर गरिएको छ अख्तियारमा। यसमा पासपोर्ट विभागका उच्च अधिकारीदेखि विदेशी कम्पनीका प्रतिनिधिसम्म संलग्न रहेको बताइएको छ। त्यसै गरी राष्ट्रिय परिचय पत्रको टेन्डर सरकारले रद्द गरी अब इनहाउस व्यवस्थापन गर्ने निर्णय गरेको छ, किनकि प्रिन्टर बिग्रिएको, सर्भर डाउन हुने र कार्ड उत्पादनमा ठूलो ढिलाइ भइरहेको थियो। काठमाडौँ उपत्यकामा बर्ड फ्लू तीव्र रूपमा फैलिएको छ। 50 बढी स्थानमा संक्रमण भेटिएको छ। यसले कुखुरा उद्योग र जनस्वास्थ्य दुवैमा असर पारिरहेको छ। झ्याउलाखेल चिडियाखाना अनिश्चितकालको लागि बन्द गरिएको छ, किनकि भित्र रहेका केही जनावरहरूमा बर्ड फ्लू संक्रमण पुष्टि भएको थियो। नेपालको व्यापार घाटा, कृषि बजेट र आर्थिक जोखिम बारे विशेषज्ञहरूले चेतावनी दिएका छन्। आयातमा निर्भर बढ्दै गएको र कृषि क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको टिप्पणी आएको छ। यसैबीच जर्मनीले नेपाललाई 37.6 मिलियन युरो सहयोग गर्ने घोषणा गरेको छ सामाजिक आर्थिक विकासको लागि। फ्लाइ दुबईले सेप्टेम्बरदेखि पोखरा दुबई सिधा उडान सुरु गर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान बढ्ने अपेक्षा गरिएको छ। यी थिए अहिलेका नेपालका प्रमुख अपडेटहरू। 2XXFM 98.3 नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस्। म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू निरन्तर दिइरहनेछु। आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा धेरै धेरै धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौला। सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्। यति भन्दै आज तपाईँसँग बिदा लिने समय भइसकेको छ। अर्को हप्ता यही दिन यही समय बिहिबार बेलुका 8 भेट्ने नै छौँ 98.3 2XXFM मा। जाँदा जाँदै विपुल छेत्रीको अर्को गीत।